0: नेपाल र भारतबीच रहेका दुईवटा 400 केभी अन्तर्देशीय प्रसारण लाइनबाट 1650 मेगावट बिजुली निर्यात र 1400 मेगावट आयात गर्ने बाटो खुलेको बुधबार सम्पूर्ण नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकले 400 केभी क्षमताका ढल्केबर र ढल्केबर सीतामढ़ी प्रसारण लाइन मार्फत संयुक्त रूपमा निर्यात र आयात गर्न सकिने अधिकतम विद्युतको क्षमता तोकेको हो।
1: दक्षिण कोरियाले आगामी वर्ष सन् 2027 लागि न्यूनतम ज्याला तोकेको छ। दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले सन् 2027 लागि प्रति घण्टा न्यूनतम तलब 10,700 बोन निर्धारण गरेको छ। हाल कोरियामा प्रति घण्टा 10,320 बोन न्यूनतम तलब छ। यो 3.7% वृद्धि हो। नयाँ न्यूनतम तलब 2027 जनवरी 1 लागू हुनेछ। कोरियामा न्यूनतम तलबमा 3.7% वृद्धि शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसम जन्य विपद जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ। बुधबार भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकम तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाड़ी र विभाग तर्फबाट महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसम जन्य विपद सम्बन्धी प्रकोप तथा विपद जोखिमको पूर्व सूचना तथा तत्सम्बन्धी जानकारी 1155 सर्ट कोड प्रयोग गरी एसएमएस मार्फत पठाइनेछ, जस अनुसार वर्षा हावाहुरी चट्याङ हिमपहिरो हिमपात हिमादि तातो हावाको लहर शीतलहर धुम्रपात बाढ़ी आकस्मिक बाढ़ी पहिरो हिमपात विस्फोट र डढ़ेलो जस्ता प्रकोपहरूको पूर्व सूचना पठाइनेछ।
2: काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्ने सरकारले समय सीमा सहितको कार्ययोजना बनाएर अघि बढ़न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेका बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानले बुधबार माइती घरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाडौँ आसपास टनेल खेती मार्फत गोलभेडा उत्पादन गर्दै आएका किसानले युवा किसान सञ्जालको नेतृत्वमा माइती घरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।
2: नेपालको कुखुरा उद्योग यति बेला गम्भीर संकटबाट गुज्रिरहेको छ। विभिन्न जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिँदै जाँदा करोड़ौं रूपियाँ बराबरका कुखुरा अण्डा र दाना नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
1: चिया पसल होटल तथा रेस्टुरेन्टहरूले सरकारले तोकेको खाद्य स्वच्छताको नियम पूर्ण रूपमा पालना गर्नुपर्छ, तर पछिल्लो समय खाद्य सेवा प्रदायकहरूले नियम पालना नगरेको पाइएकाले नियम पालना गर्न खाद्य तथा गुण नियन्त्रण विभागले कड़ा चेतावनी दिएको छ। गुनासो आएपछि विभागले चेतावनी स्वरूप सूचना जारी गरेको छ। पछिल्लो समय फोहोर भएको बासी खानेकुरा बिक्री गरेको गुनासो आइरहेकाले खाद्य सेवा प्रदायकले मापदण्ड तथा नियम पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 25 बमोजिम कार्यवाही हुने चेतावनी दिएको छ।
2: शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्। शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्।
1: लुम्बिनी प्रदेश प्रहरीले नक्कली नोट छापेरण सहित 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेबाट 622 थान 1000 रूपियाँ दरका नक्कली नेपाली नोट बरामद गरेको छ। नक्कली नोट छाप्ने गृहका 6 जना सहित नक्कली नोट छाप्ने उपकरण पनि बरामद गरिएको छ।
2: नेपालको चिया निर्यातको प्रमुख गन्तव्य रहँदै आएको भारतीय बजारमा पटक पटक गैर भन्सार अवरोध सृजना भएपछि नेपाली किसान उद्योगी र व्यवसायीहरूले वैकल्पिक बजारको खोजी गर्न सरकारसँग माग गरेका छन्। निर्यातमा भारतमाथिको एकल निर्भरता र नाकामा हुने निरन्तरको झमेलाका कारण चिया क्षेत्र नै संकटमा पर्न थालेपछि कूटनैतिक पहल मार्फत चीन बंगलादेश पाकिस्तान र खाड़ी मुलुकहरूमा नेपाली चियाको स्थायी बजार सुनिश्चित गर्नुपर्ने आवाज उठ्न थालेको हो।

0: his bonus file.
1: It's a top 10 Nardis poem. 계속마자 비대왔네 home.
0: 바르푸르 मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: अथवा सम्पर्क गर्नुहोस्। विश्वकप खेल नर्दिस हो, खेलको मजा भित्र वास्तै हो।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेश का खबर। अमेरिका ईरान बीच तनाव बढ़ते गए पछि ईरानी रिवोल्यूशनरी गार्ड कोप्स आईआरजीसी ले पश्चिम एशिया क्षेत्र का सभी प्रमुख व्यापारिक करिडोर बन्द गर्ने चेतावनी दिएको छ। ईरानी संचार माध्यमहरूका अनुसार अमेरिका र उसका सहयोगीलाई फाइदा हुने सबै निर्यात करिडोरहरू बन्द गर्ने चेतावनी आईआरजीसी ले दिएको हो।
3: अब खेल खबर। अमेरिकाको एटलान्टामा भएको नाटकीय सेमी फाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्याण्डको विश्वकप जित्ने सपना फेरि एकपटक चकनाचुर पारिदिएको छ। खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेपछि इंग्ल्याण्ड मर्माहत बन्न पुग्यो। इंग्ल्याण्ड 60 वर्षपछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यको निकै नजिक पुगेको थियो। अर्जेन्टिना अब सातौं पटक विश्वकपको फाइनल खेल्दै लगातार दोस्रो पटक विश्व विजेता बन्ने संघारमा पुगेको छ। विश्व फुटबलका दुई कट्टर प्रतिद्वन्दी बीचको यो खेल निकै आक्रामक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको पहिलो 33 मिनटसम्म दुवै टोलीले गोलका लागि कुनै ठोस अवसर सृजना गर्न सकेका थिएनन्। खेलको 55 मिनटमा मोर्गन जोर्जर्सको सटीक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। तर इंग्ल्याण्डको सफलताको प्रतीक्षा अझै लम्बिएको छ भने अब इंग्ल्याण्डले तेस्रो स्थानका लागि फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना भने लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउका साथ आइतबार न्यू जर्सीको मैदानमा स्पेनसँग भिड्नेछ। 39 वर्ष 21 दिनको उमेरमा मेस्सी विश्वकप सेमी फाइनल खेल्ने इतिहासकै सबैभन्दा पाको उमेरका आउटफिल्ड खेलाड़ी बनेका छन्। उनले सन् 1958 कायम भएको 37 वर्षको कीर्तिमानलाई तोडेका छन्।
2: अब विचार विश्लेषणको पालो। नागरिक हुन नसकेका नेपाली शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समाजको भूमिकालाई पनि कठोर रूपमा पुनर्परिभाषित गर्नुपर्छ, समाजले जवाफ दिनुपर्छ भन्नुको अर्थ राज्यलाई जिम्मेवारीबाट पन्छाउनु होइन। यसको अर्थ समाजले आफ्ना मागलाई भावनाबाट अनुशासनमा रूपान्तरण गर्नुपर्छ। घटना भएपछि केही दिन आक्रोश देखाएर सकिँदैन, टिकाउ दबाव र खबरदारी चाहिन्छ। सेवा सुधारका मनन योग्य माग, पारदर्शिताको निरन्तर आग्रह र पहुँच, संस्कृतिलाई अस्वीकार गर्ने सामाजिक सहमतिको आवश्यकता हुन्छ। समाजले थाकेर छोड्ने बित्तिकै राज्यको जडताले जित्छ र राज्यले नागरिकलाई निरन्तर निराश बनाइरह्यो भने समाजको थकान अझ बढ़छ। यो चक्र तोड्ने उपाय भनेको निरन्तर शान्त र दृढ़ माग हो, आवेग होइन। संस्थागत दबाव र खबरदारीकै जरूरी छ।
3: शोभा गेवालीको विचार नागरिक दैनिकमा छापिएको छ। पीड़ा देख्ने दृष्टि खै शीर्षकमा रहेको छ। राज्यको सफलता राजस्वको आकारले होइन, नागरिकको अनुहारमा देखिने आशा, सम्मान र आत्मविश्वासले मापन हुन्छ। विश्वास कमजोर भयो भने विकासका सबै दावी अर्थहीन बन्छन्। आर्थिक संकटको सबैभन्दा ठूलो मूल्य केवल बजारले तिर्दैन, परिवार, युवा, किसान, उद्यमी र सम्पूर्ण समाजले तिर्छ। त्यसैले अर्थतन्त्र जोगाउनु भनेको नागरिकको भविष्य जोगाउनु हो।
2: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सबैवाला फूड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीवाला फूड प्रडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

को सफलता पछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाई हाम्रो शहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैं रमाऊ। साथीभरा फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ। प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराटचोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625205

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मार्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुन सुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालमा बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड, भेरी गुड, भेरी गुड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-31-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमन के बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौक की विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हॉस्पिटल विराट चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: साथीवाला फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू गरी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाउ साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: हैन बुढीलाई डाक्टरकोमा लानुपर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलैपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

नमस्कार म प्रवीण बेडवाल बर्दियाबाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एन्ड राइज र इसेवाको एप डाउनलोड गर्नुहोला र साथै एसएमएसबाट पनि भोट गर्न सक्नुहुनेछ बाँकीको डिटेल टिभीको स्क्रिनमा देखाएको छ थ्याङ्क यू सो मच प्लिज भोट फर मी

नमस्कार, एम्स टेलिभिजन को एम्स बुलेटिन में तपाईलाई स्वागत गर्छु। म मुनाल शिशिर कोइराला। विश्वभर कोरोना को सन्त्रास फैलिरहेको छ। कोरोना को सन्त्रास काठमाडौं उपत्यकामा पनि देखिएको छ। काठमाडौंको जनजीवन प्रभावित भएको छ। हिजो सहकर्मी क्यामेरामैन वरुण जंग लिम्बूसँग काठमाडौं घुम्दा भेटिएका केही दृश्यहरू प्रस्तुत गर्छु अबको क्रममा।

आज पहिलो प्रस्तुति सहित आउँदैछन् उनी जसको स्वरमा बसेका छन् नेपथ्यदेखि नारायण गोपाल। उनी हुन् प्रवीण बेडवाल।

0: Praveen, that was respect performance.
1: नमस्कार म प्रवीण देवल बर्दियाबाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एन्ड राइज र इसियोको एपबाट मलाई भोट गर्न सक्नुहुन्छ र साथै मोबाइल च्याटबाट पनि मलाई भोट गर्न सक्नुहुन्छ र पार्टीको डिटेल्सहरू

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने उसको गर्वमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423523625

0: चारै मिठो कुरो सम्झायो हो
1: तैलाई। अब अहिले थरी थरीका चिसो थरी थरीका कोला, खोइ पता गयो धारा पता गयो
0: त्यो बोतलको पानी न त

0: देवता देवता पनि भेट्छन् वन जंगल पनि भेट्छन् देवी देवराली पनि भेट्छन् यही माला ले त मान्छेले मान्छेलाई पनि भेट्छन् के रे
1: भेट्छन् मात्रै।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557792 9842959750 9842235625

हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त नाम कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 0-21-545-787 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीबाट फुड प्रडक्ट सुन्दरता 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
1: Entertaining the nation.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर समाज हेर्थ्यो भयो पिरती के छेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन।

तिमीहरूको यस्तो तुच्छ व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो रातमा राखेको बुझिसके र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देश को सबै भन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु कुख्यात।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: छुट्दैन। अब हामी लेख्ने हो छुटपुट शास्त्र
1: के हुन्छ त्यो पनि स्वर्ण अक्षरमा।

0: 16601340 98015712 36
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 16601360 40 र एमसेल प्रयोगकर्ताले 98015712 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601360 40 तथा 98015712 36

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा कृष्ण ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525005।

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मार्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 01545787 98420535141 भयो। गुड भेरी गुड भेरी गुड।

छोरी फेरी राखेर चेपी सेनौ अजुबामा नौटो चीज नमिले हरूलाई गोमनको बिस वर्ल्ड सुन्दर कसैको वर्ल्ड वाइड आफ्नै हृदय हो लपन छपन गरौ जसले धन्दामा याद गर उसको मृत्यु सदाय हो।

0: welcome to hell.
1: यो खेल हो पैसा को पावर को अनि कुर्जी को तर सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भो नेता मन्त्री पुलिस प्रशासन आफ्नै कानूनमा आफ्नै शासन बोले कि बोले छोए कि सक्यो गर्दिन कहिले नै भाषण।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: समूह वनबाट प्राप्त काठ तथा दाउरा बिक्रीको आमदानीबाट समूहले गाउँको किसानसँगै किसानलाई कृषि सामग्री पशु स्वास्थ्य सेवा र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ। समूहले सोमबार 8 जना व्यावसायिक कृषिलाई 50% अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। एउटा ट्र्याक्टरको मूल्य 62,000 रूपियाँ रहेकामा किसानले 31,000 रूपियाँ र सामुदायिक वनले बाँकी 31,000 रूपियाँ बेहोरेको वन उपभोक्ता समूहका अध्यक्ष नारायण पौडेलले जानकारी दिए। यस्तै घाँस काट्ने चाप कटर 75% अनुदानमा तथा पशुका लागि आवश्यक भिटामिन र जुकाको औषधि निशुल्क वितरण गरिएको छ। अध्यक्ष पौडेलका अनुसार गाउँमा गोरु पाल्ने प्रचलन घट्दै गएपछि खेतबारी जोत्न समस्या भएको थियो, त्यसैले किसानको माग अनुसार हाते ट्र्याक्टर वितरण गरिएको हो। स्थानीय युवा व्यवसायी दीपक थापाले ट्र्याक्टर पाए लगत्तै खेत जोत्न थालेको र गोरूले दिनभर लाग्ने काम केही समयमै सम्पन्न हुने भएकाले किसान उत्साहित भए बताए। दिरीखोला सामुदायिक वनले यस अघि पनि उत्कृष्ट वन व्यवस्थापनका लागि नेपाल सरकारबाट राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Sicily. LG le ayo, naya LG Essential Series. Aba kifayati mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएता विभिन्न पेशागत सामाजिक र राजनीतिक समूह आफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन्। सरकार गठनसँगै जनतामा उच्च अपेक्षा बढ़े पनि शिक्षा निजामती प्रशासन स्वास्थ्य भूमि व्यवस्थापन रोजगारी सुशासन तथा आर्थिक नीतिसँग सम्बन्धित माग तत्काल सम्बोधन हुन नसक्दा विभिन्न समूह सड़कमा उत्रिएका छन्। शिक्षक स्वास्थ्यकर्मी निजामती कर्मचारी किसान सुकुम्बासी उद्योगी व्यवसायी लगायतले भूमि व्यवस्थापन पेशागत अधिकारको ग्यारे रोजगारी सबल आर्थिक नीति सुशासनसम्मका आवाज उठाइरहेका छन्। यी माग नयाँ होइनन्, तर नयाँ सरकारलाई छिटो सम्बोधन गर्न दबाव दिन उनीहरू आन्दोलित भएका हुन्। सरकार वार्ता र सम्वाद मार्फत समाधान खोज्ने प्रयासमा छ। आन्दोलनको दायरा विस्तार हुँदै जाँदा सरकारको निर्णय क्षमता र संकट व्यवस्थापन कौशलमाथि पनि परीक्षा शुरू भएको छ। शिक्षा ऐनको प्रतीक्षामा रहेका शिक्षक विद्यालय कर्मचारी विद्यार्थी विद्यालय व्यवस्थापन समिति शैक्षिक परामर्शदात्री निकाय लगायत सरकारवालाहरू सरकारले शिक्षा नियमावली 10 संशोधन गरेपछि निराश तथा राहत शिक्षकको व्यवस्थापन गर्न सेवा सुविधामा सुधार गर्न दबाव दिएर आन्दोलनमा छ। महासंघका महासचिव तुला बहादुर थापाले शिक्षकहरूले पटक पटक सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नभएको आरोप लगाएका छन्। शक्तिशाली सरकारले ऐन ल्याएर विद्यालय शिक्षाको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा शिक्षकहरूको जोड़ छ। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी प्रारम्भिक बाल विकास र संघीय शिक्षण सिकाई अनुदानका शिक्षक तलब सेवा सुविधा सम्मानजनक नगरिएको भन्दै आन्दोलनरत छन् भने अहिले बालेन्द्र नेतृत्वमा सरकार गठन भएता विभिन्न पेशागत सामाजिक र राजनैतिक समूह आफ्ना माग राखेर आन्दोलनमा सक्रिय भएका छन्। आन्दोलनले दबावमा सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: चौतर्फी निराशाबीच झण्डै दुई तिहाई बहुमतको सरकार बन्दा धेरैले देशले नयाँ गति लिने आशा गरेका थिए। जेएनजी विद्रोहले ल्याएको राजनीतिक उथलपुथलपछि 35 वर्षीय बालेन्द्र शाह कार्यकारी नेतृत्वमा पुगेका थिए। स्वयं शासकीय सुधारका कार्यसूची सहित अघि बढ़ेको सरकारले 100 दिन

0: पूरा गर्दा नगर्दै आन्दोलनबाट घेरिएको छ। सरकारका निर्णयले सुकुम्बासी करार कर्मचारी विद्यार्थी शिक्षक शैक्षिक परामर्शदाता सड़कमा उत्रिएका छन् भने चिकित्सक किसान र मिटर ब्याज पीड़ितका मुद्दा सम्बोधन नहुँदा उनीहरू पनि आन्दोलित छन्। बालिन सरकारबाट सबैभन्दा धेरै पीड़ित भए उपत्यका नदी किनारमा बस्दै आएका भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासी। सरकार बनेको एक महीना नपुग्दै 11 वैशाखबाटै सुकुम्बासी बस्ती हटाउन थालियो। दुई दिनको म्याद समेत नदिएर बस्ती डोजर लगाएर भत्काइयो। त्यति बेला वास्तविक सुकुम्बासीलाई 15 दिनमै व्यवस्थापन गर्ने भनिएको थियो, तर 3 महिनासम्म पनि वास्तविक भूमिहीनको पहिचान गर्न पनि सकेको छैन। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई पनि हटाइएको छ। देशैभर डोजर आतंक मचाइयो। त्यसको विरोधमा देशैभर सुकुम्बासी आन्दोलनमा उत्रिएका छन्। सरकारले करार सेवाका हजारौं कर्मचारी हटाउने तयारी गरेपछि सिंहदरबारभित्रै धरना र घेराउ शुरू भएको छ। यता सरकारले सरकारवालासँग छलफलै नगरी ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी, कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका कारण सो क्षेत्र पनि आन्दोलनमा उत्रिएको छ। गत वर्ष सरकारसँग भएको 9 बुँदे सहमति कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा छ। सरकारले अध्यादेश मार्फत विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने र सोभियु खारेज गर्ने नीति लिएपछि विद्यार्थी संघ संगठन आन्दोलनमा उत्रिएका छन्। विभिन्न 7 बुँदे माग राखेर डाक्टरहरू पनि सड़कमा उत्रिएका छन् र उनीहरूले माइती घरमा प्रदर्शन गरेका छन्। यता निजी संचार माध्यमलाई आर्थिक नाकाबन्दी लगाउने गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 3 तहका सरकारी कार्यालयलाई परिपत्र पठाएपछि मीडिया क्षेत्र आन्दोलनमा उत्रियो। सरकारी सूचना तथा विज्ञापन सरकारी माध्यममा मात्र प्रकाशन प्रसारण गर्न पाउने गरी सरकारले 18 चैतमा परिपत्र जारी गरेको थियो। 100 दिनमै बढ़्यो सड़कमा असन्तोष शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: संघीय सत्ताबाट बाहिरिए पनि प्रदेश सरकार मार्फत आफ्नो राजनैतिक प्रभाव कायम राखेको नेकपा एमाले यति बेला प्रदेश सत्ताबाट समेत विस्थापित हुने संघारमा पुगेको छ। केन्द्रीय स्तरमा नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निष्कर्ष निकालेपछि यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको हो। देशका 7 मध्ये 6 प्रदेशमा कांग्रेस एमाले समीकरण भत्किने अवस्थामा पुगेको छ भने नयाँ सरकार गठनका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी बीच संवाद पाकिएको छ। मुख्य गरी सुदूरपश्चिम र कडा प्रदेशमा सत्ता समीकरण परिवर्तनको औपचारिक प्रक्रिया नै शुरू भइसकेको छ। बागमती, लुगण्डकी, लुम्बिनी र कोशी प्रदेशमा पनि भित्रभित्रै नयाँ गठबन्धनको कसरत तीव्र पारिएको छ। सत्ता टिकाउन जे पनि सम्झौता गर्ने दिन गएको भन्दै कांग्रेसले एमालेलाई सत्ताबाट बाहिर राख्ने रणनीति अख्तियार गरेपछि नेपाली राजनीतिले नयाँ कोर्स लिन लागेको स्पष्ट संकेत देखिएको छ। सत्ता समीकरण फेरबदलको सबैभन्दा ठूलो धक्का कडाली र सुदूरपश्चिम प्रदेशमा देखिएको छ। कडाली प्रदेशमा एमालेका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध बिहिबार अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेसका 5 र नेकपाका 10 गरी 15 सांसदहरूले संविधानको धारा 188 धारा 4 बमोजिम विश्वास प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ। बुधबार मात्रै कडाली सरकारमा सहभागी कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यस्तै कडाली र सुदूरपश्चिममा हतारो देखिए पनि अन्य केही प्रदेशमा भने राजनीतिक दलहरू पर्ख र हेरको अवस्थामा छन्। बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारमा रहेका एमालेका 6 मन्त्रीहरू बिहिबार सामूहिक राजीनामा दिने तयारीमा थिए, तर एमालेको केन्द्रीय तहबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि उनीहरू राजीनामा पत्र गोजीमै राखेर फर्किएका छन्। बागमतीमा कांग्रेस र एमाले बीचको खटपट बढ़दै जाँदा नेकपाले आफ्नो नेतृत्वमा सरकार दावी गर्ने रणनीति बनाएको छ। एक वर्ष अघिसम्म नेपाली राजनीतिमा बलियो पकड़ राखेको एमाले पछिल्ला दिनमा तीव्र रूपमा एक्लिँदै गएको छ। गत वर्ष भदौमा भएको जेएनजी आन्दोलनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकार विस्थापन गरेसँगै शुरू भएको एमालेको ओह्रालो यात्रा प्रदेश सरकारहरूबाट समेत बाहिरिने बिन्दुमा पुगेको छ। एमाले यसरी एक्लिनुमा अरू कोही नभएर पार्टीको मूल नेतृत्वको दम्भ र कार्यशैली नै प्रमुख कारण रहेको स्वयं एमालेकी नेताहरूले बताउन थालेका छन्। प्रदेश सरकारमा हलचल, कांग्रेस एमाले गठबन्धन भत्किँदै एमाले एक्लिने निश्चित शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
0: मिटरव्याध पीड़ितको मार्च पास गृहमन्त्रीले सिमरामाई गराए सहमति सिमदरबारमा सम्झौता हुँदै शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। वर्षौंदेखि मिटरव्याजको मारमा परेकाहरूको आन्दोलनपछि सरकार पहिलो पटक मिटरव्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत भएको छ। गृहमन्त्री सुथन गुरूङ र आन्दोलनरत मिटरव्याज पीड़ित बीच सहमति जुटेको हो। सहमति जुटेपछि आन्दोलनरत मिटरव्याज पीड़ितका प्रतिनिधिले बिहिबार साँझ सिमदरबार सरकारी वार्ता टोलीसँग छलफल गरेका छन्। हालसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जालसाजीपूर्ण तमसुक दृष्टिबन्धक बाध्यकारी चेक जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखतलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुनेछ। गृहमन्त्री सुधन गुरूङ सिमरामा मिटर ब्याज पीड़ितसँग छलफल गरेका छन्। जनकपुरबाट काठमाडौँ जान मार्च पास गर्दै बारा आइपुगेका पीड़ितका कुरा सुन्न उही पुगेका मन्त्री गुरूङले तीन दिनसम्म वार्ता गर्नुका साथै फोनबाट प्रधानमन्त्री र मुख्य सचिवसँग समेत छलफल गरी सहमति जुटाएका थिए। टुंगोमा पुगेपछि पीड़ितका प्रतिनिधिहरूलाई सरकारी वार्ता टोलीसँग छलफल गर्न काठमाडौँ पठाएका थिए। मिटर ब्याज पीड़ितको मार्च पास गृहमन्त्रीले सिमरामै गराए सहमति सिमदरबारमा सम्झौता हुँदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: देश आर्थिक मन्दीको चपेटामा रहेका बेला सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा ब्युताउने निर्णय गरेको छ। सुशासन र फजुल खर्च कटौतीको चर्को नारा दिँदै आएको वर्तमान सरकारले बिहिबार मन्त्री परिषद बैठक मार्फत यस्तो निर्णय गरेको हो। यसअघि खर्च कटौती गर्ने उद्देश्यले सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तत्कालीन समयमा रोकिएको सुविधालाई सरकारले पुनः ब्युत्याएसँगै राज्यकोषमा थप आर्थिक भार थपिने निश्चित भएको छ। सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा ब्युत्याएसँगै सांसदहरूले योग्यताका आधारमा विज्ञ कर्मचारी राख्छन् वा विगतकै जस्तो भान्जा भान्जी भर्ती गर्ने परिपाटीलाई नै निरन्तरता भन्ने बहस पनि शुरू भएको छ। यो व्यवस्थाले सांसदहरूको कार्यक्षमता बढ़ाउँछ कि आफ्ना सालासाली भान्जा भान्जी दलका कार्यकर्ता वा अन्य कसैलाई सरकारी ढुकुटीबाट पाल्ने रोजगारी केन्द्र बन्छ भन्ने प्रश्न समेत उठेको छ। अहिलेसम्म संसद सचिवालयले स्वकीय सचिव नियुक्त गर्दा कुनै न्यूनतम शैक्षिक योग्यता तोकेको छैन। विगतको अभ्यास हेर्दा 10 कक्षा पढ़ेका कार्यकर्ता वा नातेदारलाई राज्य पत्रांकित तृतीय श्रेणी सरहको तलब खुवाउने गरिएको तथ्य संसद सचिवालयको अभिलेखमा छन्। निजामती सेवामा शाखा अधिकृत बन्न न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्छ र कठिन परीक्षा पार गर्नुपर्छ। तर सांसदको तोक आदेशका भरमा कुनै पनि योग्यता नभएको व्यक्तिले सो सरहको राज्य कोषको सेवा सुविधा पाउनु सुशासनको ठाडो उपहास हुने विज्ञहरूको भनाई छ। स्वकीय सचिव नियुक्ति प्रक्रियामा कुनै खुला प्रतिस्पर्धा वा विज्ञापन हुनु हुँदैन। सांसदले संसद सचिवालयलाई आफ्नो अनुकूलको मान्छेको नाम सिफारिश गरेकै भरमा नियुक्ति र सरकारी बैंक खातामा तलब जाने व्यवस्था छ। यसले योग्य र क्षमतावान युवाहरूलाई पाखा लगाएर आफ्नालाई मात्रै भर पोषण गर्ने बाटो खुला गर्ने भएकाले योग्यता र नियुक्ति प्रक्रिया सम्बन्धी कार्यविधि बनाएर मात्र नियुक्ति गर्ने काम गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। संसदमा स्वकीय सचिव हुनु आफैमा नराम्रो होइन, तर यसको छनौट प्रक्रिया पारदर्शी हुनुपर्छ। सांसदहरूलाई कानून निर्माणमा सघाउन बौद्धिक र प्राविधिक रूपमा दक्ष जनशक्तिको खाँचो हुन्छ। यस्तो व्यवस्था नातेदारलाई चागिर खुवाउने माध्यम मात्र बन्यो भने विकृति निम्तिन्छ भन्दै कतिपय बौद्धिक तहका पूर्व सांसदहरूले चिन्ता पनि व्यक्त गरेका छन्।
0: वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष 2082/83 1600 नेपाली कामदारको ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष 2082/83 मृतकका परिवारलाई दिएको क्षतिपूर्तिका आधारमा उक्त संख्या सार्वजनिक गरेको हो। बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका 1600 मध्ये 1323 जनाका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइसकेको र बाँकीलाई उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढ़िरहेको देखिएको छ। आर्थिक वर्ष 2081/82 1583 जना नेपालीले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षको मृत्यु तथ्याङ्कले मासिक औसतमा करिब 54 र दैनिक औसत 5 जनाले ज्यान गुमाएको देखाएको छ। प्रति मृतक परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने बोर्डले गत वर्ष मृतकका परिवारलाई 1,32,30,00,000 रूपियाँ उपलब्ध गराएको बताएको छ। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने मध्ये करिब 12% नेपाली कामदारले आत्महत्याको बाटो रोजेको